जाने दे दे तू मुझे भई रे देर मेरे सत समाज तो है आए ना लाज तू है दगाबाज दगाबाज धक धक धक धक धक धड़के दिया थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर थर